0: बत्ती है वो जलती खुद जलती है, अपने आप जलाती है। पहले देखें वो इतनी बत्ती थी, बत्ती आस्ते आस्ते कद छोटा है, वो जलती है, लेकिन वो झूठी, वो खुशी खुश किसके किस बात के अंदर है, वो कहता है ये परवान जो सो तो क्षमा बन भी है। अब चूंकि उसके अंदर से आग निकल रही है, वो खुद जलती है, वो बम जलती है, लेकिन रौनक किसकी है? क्षमा अंजमन रौनक है, जो बी है। अब देखिए बहुत अच्छी महफल लगी हुई, खाने का महफल है, दो सुबह बैठे हुए हैं, आप खाने में मसरूफ हैं, अगर रोशनी ना हो तो फिर क्या हो जी? अगर रोशनी ही ना हो अंधेरे तो क्या हो? इस दुनिया के अंदर खत्म हो जाए तो क्या हो? कुछ भी ना हो। इसका मतलब यह है कि ये रोशनी जो है ये हर जरूरी है, और जब रोशनी होगी तो फिर अंजमन रोशनी के अंदर ही मौजूद है। उलमा साहब इस बात को यहां पर अब्द कहते हैं दिल का जलाना। अब मोहब्बत है, प्यार है, अब जब मोहब्बत किसी से करते हैं तो लाजमी बात है दिल को तो जलाना पड़ता है। अब देखें इसकी, जब हम ये शहजादा साहब लोग की बात कर रहे हैं, बादशाह का बेटा है, इतना कुछ है, कपड़े उसने फाड़ दिए, शानल लिबास छोड़ दिया। अब इसका मतलब यह है कि वो उसको एक ऐसी बीमारी लग गई जिसने सारी चीजों को खत्म, उसकी तमाम खत्म हो गया जी, बादशाह खत्म हो गई जी, उसको कुर्सी, उसकी कुर्सी का नशा खत्म हो गया, ये सब नफसानी ख्वाहिशात सारी खत्म हो गई। इसका मतलब यह है कि जब इस दिल को जलाया है, दिल जलना शुरू होता है, दिल के अंदर जो है एक नूर है, और दिल का जो जलना है वो कहते हैं सरा नूर हो जाना। ये सरा मतलब है सर से लेकर तक, यानी पूरा जी, एक दिल नहीं जी, ये दिल पूरे न पूरे पूरा इतने चलना सब पूरे, जिन्ना बोल झूठ भी पूरा। अभी तुम्हें गया पूरे ना पूरा हो सी तो पूरे ना पूरा एक निजाम तो चलती। इसका मतलब यह है ये सरापा नूर हो जाना, जब ये दिल जलता है तो सर से लेकर पांव तक नूर इसके अंदर आ जाता है। अब नूर कुछ नहीं आएगी जब, लेकिन रोशनी तो आ गई, रोशनी पैदा हो गई। अब तो रोशनी से क्या हुआ? ये सब है कि रोशनी जब होगी तो ये जो परवाना ये तो क्षमा का आशक है, बेशक वो रोशनी पर जान कुर्बान कर रहा है, उसको पता है कि मैं तो मर रहा हूं, मैं तो मर जाऊंगा। इसका मतलब एक क्षमा जो है वो अगर बुझा दिया तो उसकी जान बच सकती है, लेकिन नहीं, वो कहता है कि मैं तो बेशक मर जाऊं कुछ भी है, लेकिन क्षमा जो है वो महफिल की रौनक तो लगी हुई है, ये दुनिया की जो रौनक है सब लगी हुई है। इसका मतलब यह है, एक तो ये बात होगी और दूसरी बात के अंदर यह भी है कि मोहब्बत की वजह से यह रौनक है, मोहब्बत की दिलों को जलाती है, मोहब्बत ही दिलों के अंदर नूर पैदा करती है, मोहब्बत ही जो है वो परवाने के अंदर एक जोश जज्बा पैदा करती है, मोहब्बत भी ही उसको जो है जान कुर्बान करने पर जो है रगबत दिलाती है, और मोहब्बत ही ऐसी चीज है जो क्षमा बनकर वो पूरी दुनिया में जो है एक रोशनी पैदा कर देती है। और आखिरी मिसाल इसकी ये है कि जिस तरीके से अल्लाह के वली हैं, बुजुर्ग हैं, ये लोग जो हैं जो न पूछिन खरका पोशू की अरादत हो तो देख उनको, यदि बैजा लिए बैठे हैं आस्तीनों में, है जी, तमन्ना दर्द दिल की हो तो कर खिदमत फकीरों की, नहीं मिलता ये गौर बादशाहों के खजीनों में। भाई अगर दिल दिल की तमन्ना पूरे करना चाहता है, ख्वाहिश पूरी करना चाहता है, दिल को खुश करना चाहता है, उस जो है परी बदीर जमाल से मुलाकात करने का ख्वाहिशमंद है, तो फिर उसका तरीका यह है कि फकीरों की खिदमत कर, ये बादशाहों के से तुझे कुछ हासिल नहीं होता। तो इस इसी मिसाल को आगे देकर चलते हैं कि वो कहते हैं कि वही एक उसम है, लेकिन मगर अल्लाह साहब कहते हैं जिसे मैंने ये कहा कि ये जो उसम है, ये जो मोहब्बत है, ये दिल के अंदर जलना भी मोहब्बत की वजह से है, ये सरापा नूर हो जैसी है, परवाने का जो है वजह से है, तो फिर नहीं है ये जो महफिल के अंदर ये दुनिया ہوئی ہے, یہ اسن والوں کی وجہ سے. سب کچھ اس طرح مدردف ہے. میرے ساتھ آپ نے فرما دیا, کہتے ہیں یہ ایک وہی ایک اسن ہے جو میں. اب ایک تو اس کے اندر دو چیزیں ہیں, ایک تو یہ اسن جو ہے, یہ اسن تو ذات اسین ہے, یہ تو سب سے اسین ذات جو ہے وہ تو اللہ تعالیٰ کی خود ہے. پھر نبی پاک صلی اللہ علیہ وسلم کو بنایا, یعنی دیکھیں نا یہ ساری کی ساری چیزیں ہیں. پھر اشرف المخلوقات کو بنا, اشرف الانسان کو بنا دیا اور کہا کہ میں نے اس کو اپنی صورت پر پیدا کیا, میں نے اس کو اپنے خاکین بنایا, یعنی میں نے یہ بہت کچھ اس کو اتنا خوبصورت بنایا. بس یہ الگ پھر بحث چلی جائے گی. کہنے کا مقصد یہ ہے کہ سب کچھ جو حسن نظر آتا ہے یہ اللہ کا ہی حسن ہے, رب کا ہی حسن ہر چیز کے اندر موجود ہے. روح موجود ہے, اس کے اندر سب کچھ موجود ہے, جو موجود جو موجودات سامنے ہیں اس کے اندر ہر چیز خوبصورتی یہی ہے کہ اس کا جو ہے وہ. اس لیے کہا زمین آسمان میرا نور ہے, یہ جو نور یہ روشنی ہر جگہ سے نکل رہی ہے اسی کی پہچان دی ہے, اور جب اس کی پہچان دے رہی ہے تو وہ کیا ہے, بس اسی کے ساتھ وہ اس کا اسن اسی میں نظر آتا ہے. اب دیکھنے کے لیے دل کی آنکھیں کھولنا پڑتی ہیں, پھر ہر چیز میں سے ہر چیز میں اس کو وہ بندہ دیکھ لیتا ہے, وہ پتہ چل جاتا ہے کہ وہ کہاں کہاں سے سسٹم ہے. لیکن لامہ صاحب جو یہاں پر بات کر رہے ہیں وہ کہتے ہیں وہ ایک حسن ہے لیکن نظر آتا ہے ہر شے میں. وہ تو کہتے ہیں کہ محبت ہی ایسی خوبصورتی ہے, یہ ایک ایسا حسن ہے آپ کو ہر شے آئے گا, محبت کی وجہ سے ہی سب کچھ نظر آئے گا. اور وہ کہیں یہ شیریں بھی ہے. اب شیریں جو ہے یہ تین کی بات کی, شیریں بات کریں گے. شیریں اصل میں کہتے ہیں کہ یہ جو بادشاہ تھا ایران کا خسرو پرویز, یہ تقریباً 500-600 جو ہے وہ عیسوی کے اندر یہ گزرا ہے. یہ ساسانی جو سلطنت تھی ایران کی جو ہے اسی کا یہ بادشاہ تھا, اور اسی کو یا اس کے آگے جو پوتے یا اپڑ پوتے اس طریقے سے جو تھے اسی کو جو ہے وہ حضرت عمر فاروق طرح کے زمانے کے اندر خالد بن ولید رضی اللہ عنہ ان کے لشکروں نے ایران پر جو قبضہ ہوا, یہ جو ایران فتح ہوا وہاں سے اس کا آغاز ہے. یہ جو بہت بڑا ایران کا علاقہ اور علاقے اس کے اندر شامل تھے. تو کہتے ہیں کہ یہ جو ہے وہ یہ خسرو پرویز کی جو ہے وہ ملکہ تھی, خسرو پرویز بادشاہ تھا, بس کسی جگہ سے اس نے شادی کر لی. اس کا وطن کے بارے میں کہتے ہیں کہ آرمینیا کہ وہاں سے اس کا تعلق تھا. برحال وہ خوبصورت تھی, اور ایک جو آدمی ایک جو ہے وہ طبقے سے تعلق رہے بڑھئی ہے, بڑھئی نہیں بلکہ مستری ہے جو یہ جو مکانات وغیرہ بناتا ہے, یہ جو ہے وہ مال کی تعمیر کر رہا تھا, اس کی نظر جو ہے وہ شیریں پر پڑ گئی. اب وہ اس کے عشق کے اندر گرفتار ہو گیا. اس کا مطلب یہ ہے کہ عشق کے اندر جو ہے وہ مجازانہ عشق کے اندر گرفتار ہو گیا. اب وہ کام کرنے کے بعد وہ آتا وہاں پر کھڑا ہو جاتا, وہاں پر بیٹھتا, ہر وقت میں اس کے دل کے اندر وہی ایک چیز آ گئی, باقی سب چیزیں ختم ہو گئی. ایک بیماری باقی بیماریاں ساریاں انہوں ختم ہو گئی, ہر وقت آتا عاشق ہو گیا. یعنی محبت جب یہ آخری مقام پر جاتی ہے نا جی, پھر وہ عشق بن جاتا ہے. بے خطر کود پڑا آتش نمرود میں عشق, بے خطر کود پڑا نمرود میں عشق, عقل ہے میں وے تماشا لبے بام بھی. یہ عشق ایسے ایسے کام کرتا ہے نا جی, پھر بندہ مجبور ہو جاتا ہے. برحال پھر وہ کھڑا ہو جاتا ہے. اور اس کے بعد اب جو اس کو پوچھا گیا اس نے کہہ دیا جی میں تو عاشق ہوں, جی میں تو عاشق ہو گیا ہوں. اب جب اس کے اندر عشق کی بات وہ آ گئی, یہ پر پھر انہوں نے سوچنا شروع کر دیا اس کا کیا طریقہ کار کیا جائے. تو بڑا جو ہے طریقہ کار جو ہے پھر انہوں نے یہ کیا کہ انہوں نے کہا کہ یہ جو پہاڑ ہے اس میں سے, چونکہ وہ مستری تھا, کہ اس پہاڑ کو کاٹ کر کے نہر جو ہے وہ یہاں سے مال سے جو ہے وہ لے کر آئے, تو پھر شیریں آپ کی ہوگی. اس نے بڑا وہ کام شروع کر دیا. اب وہ کام کرتے کرتے شاید کچھ جو بڑا چونکہ بریک کا ٹائم ہے جی, بات اصل میں اس کا مزہ اس صورت میں آئے گا جب پورا واقعہ بیان کیا جائے. تو انشاءاللہ ملتے ہیں بریک کے بعد, اور پھر یہ واقعہ انشاءاللہ بیان کریں گے. ملتے ہیں بریک کے دوسرے حصے میں جی, ضرور اگلے بات.
1: Listen to Link FM on the move by downloading the Link FM app.
2: To make a difference in your community, join the Interfaith Network in South Yorkshire and help raise awareness about early onset type 2 diabetes in young people aged 18 to 39. Diabetes affects millions across the UK, with ethnic minority groups often at higher risk. The NHS South Yorkshire Integrated Care Board and the Pakistan Muslim Centre in Sheffield have

जी बिल्कुल मुझे सामीन इकराम ब्रेफर्ड एशियन रेडियो 14:13 AM पर एक दफा फिर एक मरतबा फिर आयशा अख्तर आपको जुमा करीम की खसूसी नशरियात के साथ खुश आमदीद कहती है। सुबह बखैर अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातुहु बखैर अगले जी बिल्कुल और अल्लाह करीम का ढेरों ढेर शुक्र के उसने एक दफा फिर हमें ये ताज़ा खूबसूरत नई उजली और सुहानी सुबह अता की कि हम एक दफा फिर अपनी जिंदगियों पर नजर दौड़ा कर अल्लाह रब्बुल इज्जत के हुजूर सजदे में गिरकर अल्लाह ताला से अपने गुनाहों की माफी मांगकर उसके करीब हो जाएं और अल्लाह ताला से उसका फजल उसकी रहमत जो है वो बेपाया मांगे इंशाल्लाह ताला। जी मौज़े सामीन इकराम और फिर ये भी बात बता दूं कि जी हमारी वेबसाइट जो है वो brafreshionradio.co.uk है, इससे इस्तेफादा हासिल करना मत भूलिएगा और हमारा स्टूडियो टेलीफोन नंबर बिल्कुल अभी मैं कॉल्स जो है आपके लिए बहाल करती हूँ। जी हमारी कॉल्स जो है हमारा स्टूडियो टेलीफोन नंबर 01274306677 है जी और स्टूडियो का जो दूसरा हमारा नंबर जो है व्हाट्सएप नंबर भी है ये 07800599563। बिल्कुल आप भी हमारे साथ प्रोग्राम में शमूलियत इख्तियार कर सकते हैं, अदरवाइज अगर हम बड़े बाअदब और कोशिश करते हैं कि महफिल पाक जो है बावजू होकर इंशाल्लाह ताला ये सुने क्योंकि अल्लाह रब्बुल इज्जत का जब जिक्र खैर होता है दुरूद सलाम का सिलसिला चलता है तो फरिश्तों का भी वहां पर नजूल होता है और अल्लाह की रहमत के हम बिल्कुल करीब हो जाते हैं। बड़ी खुशकिस्मती बड़ी सआदत हमें अल्लाह करीम अता करता है कि ये खूबसूरत घड़ियों में हम रब्बे करीम की रहमत के बहुत करीब हो जाएं और ये रहमत की जब बरसात बरसती है तो फिर जब आपको पता है कि बारिश बरसती है वो कोई कोना स्पेशल चूज नहीं करती, हर एक पर यकसा बारानी रहमत होता है बारिश होती है। तो इस वक्त भी हमने अल्लाह करीम के हुजूर बड़ी आजजी के साथ यही दुआएं मांगते हुए सर सजदे में रख के बाराने रहमत अनवारे नूर और तजल्लियात की बारिशें जो है अल्लाह करीम के यहाँ आसमान से उतर रही है और हम जो है बंदा जो है इन रहमतों का मोहताज जो है वो समेट रहा है। दामन कुशादा कर ले अपने वसी कर ले अपने कलूबो अजहान में अल्लाह रब्बुल इज्जत का तसव्वुर करके इस महफिल करीमा में आज जुमा के दिन बड़े हुजूरिये कलब के साथ अल्लाह से अटैच हो जाए कि ये सुहानी घड़ियां करम उसका एहसान मेरे रब का जो उसने अता कर दी उसका फजल उसका बे इंतहा हम पर मैं कहती हूँ करम का रहमत का सिलसिला जो हम इतनी खूबसूरत पुरवकार और बावकार जिसे कहते हैं एक महफिल करीमा सजा के बैठे हुए हैं अल्हम्दुलिल्लाह रब्बिल आलमीन। मौज़ूसलाम ये इंफॉर्मेशन जो है बहुत ही खूबसूरत है, उम्मीद करती हूँ कि हम सब के ये काम आएगी, इंतहाई ये मुफीद है और मुझे भी बहुत ही अच्छी लगी जो मैं आपके गोश गुजार करना चाहती हूँ। हमारे पास इन तीन चीजों में फर्क जानना बहुत जरूरी है, वो है हलूला कलूला और एलूला। अब हमने देखना है कि हलूला इसको क्या है, ये इस किसे कहते हैं। देखिए फजर के बाद से सूरज निकलने तक सोने को हलूला कहते हैं, ये रिज़्क की तकसीम के वक्त में रुकावट बनता है। आपको पता है कि सुबह सादक फजर के बाद सोना जो है इसको ममनू किस्म का करार दिया गया है और पसंदीदा नजर से नहीं देखा गया। इस्लाम में इसके बारे में हमें इस्लाम बहुत गाइडेंस फ्राहम करता है जो कि हम सब ने इंडिविजुअली भी उसकी स्टडी और मताला करना है। जी आपको पता है सुबह सुबह रिज़्क़ की तकसीम का वक्त होता है। मुझे हदीस मुबारक नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की हदीस मुबारक का मफ़हूम याद आ गया जिसका एक हिस्सा मैं आपको सुनाना चाहती हूँ। बातों से मुझे याद आ गया सुभान अल्लाह, अल्लाह पाक कभी बेशी माफ फरमाए, मफ़हूम है हदीस पाक का कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि कोई ऐसा शख्स है कि जो तंगी रिज़्क़ की जो है वो तंगी रिज़्क़ का शिकवा करता है लेकिन सुबह फजर की नमाज पढ़ता नहीं।
سبحان اللہ سبحان اللہ. اللہ پاک کبھی بیشی معاف فرمائے. حدیث پاک کا مفہوم دیکھیں, ہم نے خود اپنا تجزیہ کرنا ہے کہ جب فجر کی نماز رزق کی تقسیم ہو رہی ہے, برکت کا, خیر و برکت کا ہے. خیر یہ آپ کے پاس بہت ایک وسیع و عریض ایک ٹاپک ہے, آپ اور ہم سب کا فرض ہے کہ اس کی سٹڈی اور اس کا مطالعہ کریں. جی اس کے بعد ہے کہ جی کلیلہ, کلیلہ کسے کہتے ہیں تو میرا خیال ہے کہ سب کو پتہ بھی ہونا چاہیے اور ہے بھی. ظہر سے پہلے یا بعد تھوڑی دیر آرام کرنا کلیلہ ہے, یہ سنت بھی ہے اور صحت کے لیے بھی مفید ہے. آپ کو پتا ہے نبی اکرم حضرت محمد صلی اللہ علیہ وآلہ وسلم کلیلہ کا اہتمام فرمایا کرتے تھے, اللہ پاک ہمیں شفا فرمائے. اور نبی اکرم صلی اللہ علیہ وآلہ وسلم پر تہجد کا جو گفٹ اللہ تعالیٰ نے دیا, دیکھیں آدھی رات کو پوری نیند کی گہرائی سے اٹھ کے بیدار ہو کے اللہ کے حضور کھڑے ہو جانا اور اللہ تعالیٰ کے اس وقت تہجد کی فضیلت و اہمیت اس کا بھی ہم پر جو ہے حق ہے, ہمیں اس کا ضرور مطالعہ جو ہے وہ کرنا ہے الحمدللہ. اور چونکہ بھی اس وقت اٹھے ہوئے اور یہ دیکھیں ہوائیں لیے کتنے کتنے خوبصورت کی تھوڑی دیر آرام کرنا, اور جب سے الحمدللہ میں دیکھیں ایک خوبصورت بات ضرور شیئر کرنی چاہیے, قدرتی ایسا ہو جاتا ہے کہ جب ہم اپنے ذہن میں خوبصورت چیز کو ٹکا لیتے ہیں نا تو آٹومیٹکلی ہماری کیفیات میں وہ چیز جو ہے وہ جاری و ساری ہو جاتی ہے. جب سے یہ حدیث مبارکہ جو ہے ماشاءاللہ اور یہ انفارمیشن سنی پہنچی, اور پتہ نہیں میں تو خود بھی کہتی ہوں کہ شاید کوئی فوڈ میں کوئی, میں کہتی ہوں کہ کیا کوئی ایسا نشہ ہے, وہ نشہ مجھے لگتا ہے وہ سنتوں سے پیار کا نشہ ہے, وہ سنتوں سے عشق کا نشہ ہے الحمدللہ. اور یوں کہ ہو ہی نہیں سکتا کہ میں کہتی ہوں کہ میرا کتنا قیمتی کام ہے, میں بہت کوشش کرتی ہوں اس نیند پہ قابو آنے کی, نہیں ہو ہی نہیں سکتا کہ وہ, اور وہ جو نبی پاک صلی اللہ علیہ وآلہ وسلم سے جو ہے منسوب حدیث پاک کی ایک سنت ہے, آپ کر کے دیکھیے گا کہ یوں لگتا ہے اگر اپنے 10-15-20 جو منٹس جو ہے وہ سونے کا اہتمام کر لیا تو آپ کو یوں لگے گا. اور جو اس کے عاشق ہیں ان چیزوں کے وہ تو کہتے ہیں 5-10 منٹس ہم ایسے ہی آنکھیں بند کر کے اپنے آپ کو سکون دیتے ہیں تو اتنا وہ باڈی کو ریلیکسیشن ملتا ہے اور نئے سرے سے فریش ہو کے انسان جو ہے وہ دوبارہ کام کرنے لگ جاتا ہے, اور رات تک کہ جب تک عشاء پھر پڑھ کے سونا. بہرحال یہ جو ہے نا یہ روٹین میٹرز جو ہے یہ ہم سب کو سیٹ کرنے ہوں گے جی, بہت افادیت کے حامل ہے. آگے میرے پاس جی ہے تیسرے نمبر کے اوپر ہے کہ ایلولہ, عصر کی نماز کے بعد لیٹنے کو ایلولہ کہتے ہیں, یہ نقصان دہ ہے اور جسمانی کمزوریوں سینے کی تنگی کا سبب ہے. نبی اکرم حضرت محمد صلی اللہ علیہ وآلہ وسلم کی ایک اور حدیث پاک کا مفہوم میرے سامنے ہے جی, عصر سے اور مغرب کے درمیانی وقفے میں سونا نہیں چاہیے. اس کی میں نے سائنٹیفک جو ہے انفارمیشن جو میرے پاس آئی اس کی وہ یہ بھی تھی کہ میں نے سٹڈی کیا کہ جو ہے عصر اور مغرب کے درمیان ایک تو ہر چیز کی واپسی کا بھی ٹائم ہوتا ہے, اور دوسرا یہ کہ وہ کہتے ہیں کہ مد جزر جو ہوتے ہیں نا اس میں طغیانی اتنی ہوتی ہے, لہریں جو ہوتی ہیں سمندر سے ان کا کچھ ایسا تسلسل ہوتا ہے کہ اگر ہم اس وقت انسان جو ہے وہ لیٹا رہے تو اس کے دماغ کے اوپر برے اثرات مرتب ہوتے ہیں, یہ میں نے سٹڈی کی. اور دوسرا یہ کہ نبی اکرم صلی اللہ علیہ وآلہ وسلم کی حدیث مبارکہ کا مفہوم اللہ پاک کمی بیشی معاف فرمائے بیان کرنے میں کہ اگر کوئی شخص مغرب سے قبل سویا ہوا ہے تو اگر وہ اس کے پاگل یا مجنون ہو جانے کا خطرہ ہے, ڈر ہے, یا ہو جائے وہ پاگل یا مجنون تو پھر کسی کو بلیم نہیں دینا چاہیے کیونکہ منع کر دیا گیا ہے اس ٹائم پہ سونے کو. آپ یقین کریں سامعین اکرام کے یہ انتہائی مفید انفارمیشن مجھے بہت ہی اچھا لگا کہ میں آپ سب کے گوش گزار کروں اور آپ کے ساتھ شیئر کروں کہ یہ جو ہے انفارمیشن یہ ہمیں
باتیں نہیں ہوتی ہیں ہماری زندگی, پریکٹیکل زندگی کے لیے. اور آپ کہتے ہیں کہ بس جی ایک دینی لیکچر ہے, بس ہم نے نماز پڑھ لی, قرآن پڑھ لیا, اور اب کہیں یہ جو پروگرام بھی جو ہے وہ سنا جا رہا ہے, یہ تو دینی ہے, ابھی ہمیں پتا ہے. تو یہ ساری انفارمیشن جو ہے ان کا پتہ نہیں ہوتا سم ٹائمز. اور اگر آپ کو راہ تذکرہ اور سننے کو ماشاءاللہ مل جائے تو اس سے بڑھ کر میں کہتی ہوں کوئی اور چیز ہے ہی نہیں ہمارے لیے. تو جی وزیر صاحب نے کرام, میں امید کرتی ہوں کہ اب تک یہ بہت ہی خوبصورت انفارمیشن جو ہے وہ پہنچ چکی ہے. گھڑی کی طرف نظر اٹھ جاتی ہے اور پھر وہی کہ کمپیوٹر ہمیں بتاتا ہے کہ جی عائشہ اختر جی اب اس وقت بریک پر جانے کا ٹائم ہوگا 2-3-4 منٹ میں. تو اس وقت تک کے لیے ہمیں پھر یہ میلاد رسول مقبول صلی اللہ علیہ وآلہ وسلم, یہ ایک قسم کا, یہ بھی ایک دیکھیں ہم نعتیں ماشاءاللہ سنتے ہیں, سب سنتے ہیں, یہ کلام جو ہوتے ہیں نا ہارٹ ٹچنگ, جب ہم اللہ تعالیٰ کے بڑا قریب ہونا چاہتے ہیں نبی کریم حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کو.